0: آداب، یہ آکاش وانی ہے خبروں کے ساتھ، میں محمد عمار۔ وزیر اعظم نریندر مودی ناروے کی راجدھانی اوسلو پہنچ گئے ہیں، جہاں وہ ناروے کے اپنے ہم منصب یوناس گہر اسٹورے کے ساتھ دو طرفہ بات چیت کریں گے۔ وزیر اعظم نے کہا ہے کہ سویڈن کے ان کے دورے سے باہمی تعلقات کو نئی رفتار ملے گی۔ دونوں ملکوں نے اگلے 5 سال میں دو طرفہ تجارت دوگنا کرنے سے اتفاق کیا ہے۔ کانگریس کے لیڈر وی ڈی ستیشن کو کیرالم کے وزیر اعلی کے طور پر حلف دلایا گیا ہے۔ 20 کابینہ وزیروں نے بھی حلف لیا۔ مرکزی وزیر داخلہ امت شاہ نے 36 گڑھ کے رائے پور ضلع میں ایمرجنسی کی صورتحال میں کام کرنے والی 400 گاڑیوں کو جھنڈی دکھا کر روانہ کیا۔ اور آئی پی ایل کرکٹ میں آج شام میزبان چنئی سپر کنگز کا مقابلہ سن رائزرز حیدرآباد سے ہوگا۔ اب خبریں تفصیل سے۔ وزیر اعظم نریندر مودی سویڈن کا 2 دن کا دورہ مکمل کرنے کے بعد اب ناروے کی راجدھانی اوسلو پہنچ گئے ہیں۔ ان کے اس دورے میں بھارت اور ناروے کے درمیان باہمی بات چیت ہوگی، ساتھ ہی تیسری بھارت نارڈک سربراہ میٹنگ میں بھی وہ شرکت کریں گے۔ جناب مودی کے اس دورے سے نارڈک ملکوں کے ساتھ بھارت کے تعلقات کو تقویت ملے گی۔ مزید تفصیل ہمارے نام نگار سے۔
1: وزیر اعظم نریندر مودی ناروے کے اپنے پہلے دورے پر اوسلو پہنچ گئے ہیں۔ پچھلے 43 برس میں بھارت کے کسی بھی وزیر اعظم کا ناروے کا پہلا دورہ ہے۔ جناب مودی آج ناروے کے شاہ ہارالڈ پنجم اور ملکہ سونجنا سے ملاقات کریں گے۔ ناروے کے وزیر اعظم یوناس گہر اسٹوریس کے ساتھ دو طرفہ بات چیت کریں گے۔ وہ بھارت ناروے کاروباری اور تحقیقی سمٹ سے بھی خطاب کریں گے۔ اس دورے میں ماحولیات کے لیے سازگار ٹیکنالوجی، سمندری معیشت جیسے شعبوں پر خصوصی توجہ مرکوز کی جائے گی۔ اس کے علاوہ تجارت سرمایہ کاری کے مواقع کو بھی فروغ حاصل ہونے کی توقع ہے۔ کل وزیر اعظم تیسری بھارت نارڈک سربراہ کانفرنس میں شرکت کریں گے۔ حال ہی میں نافذ کیے گئے تجارتی اور اقتصادی شراکت داری معاہدے کے تناظر میں توقع کی جا رہی ہے کہ سربراہ کانفرنس رکن ملکوں کے ساتھ اقتصادی تعلقات کو مزید مستحکم کرنے میں مددگار ثابت ہوگی۔ سرزد بھارت اور 5 نارڈک ممالک کے درمیان دو طرفہ تجارت 19 ارب ڈالر مالیت کی ہے۔ ناروے کے اوسلو سے سنگیتا گوڈبولے کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں محمد اعظم خان۔
0: اس سے قبل وزیر اعظم نریندر مودی نے ایک سوشل میڈیا پوسٹ پر کہا کہ سویڈن کے ان کے دورے میں ایسے کئی اہم نتائج سامنے آئے ہیں جن سے باہمی تعلقات کو نئی رفتار ملے گی۔ انہوں نے کہا کہ باہمی تعلقات کو کلیدی ساجھیداری کی سطح تک پہنچانے سے لے کر مشترکہ اختراعی ساجھیداری کے دوسرے مرحلے کے آغاز اور بھارت سویڈن ٹیکنالوجی اور مصنوعی ذہانت کوریڈور سے لے کر اگلے 5 سال میں دو طرفہ تجارت کو دوگنا کرنے کا بڑا مقصد طے کرنا ان کے دورے کے خاص نکات رہے اور بات چیت کافی مفید ثابت ہوئی۔ جناب مودی نے سویڈن کے عوام، وہاں کی سرکار اور وزیر اعظم اولف کرسٹرسن کا گرم جوشی اور دوستی کے لیے شکریہ ادا کیا۔ ہمارے نام نگار نے بتایا ہے کہ باہمی تعلقات کو کلیدی ساجھیداری کی سطح پر پہنچانے میں 2026 سے 2030 تک کے بھارت سویڈن مشترکہ عملی منصوبے کا اہم رول رہا۔ جامع خاکے کا مقصد اگلے 5 سال میں دو طرفہ اقتصادی لین دین کو دوگنا کرنا اور میک ان انڈیا اور میڈ ود سویڈن پہل کے تحت اشتراک کو مزید مستحکم بنانا ہے۔ وزیر اعظم نے مودی نے کہا ہے کہ بھارت آج سرمایہ کاری، اختراع اور مینوفیکچرنگ کے لیے دنیا کے سب سے پرکشش ملکوں میں سے ایک ہے۔ جناب مودی سویڈن کے اپنے 2 دن کے دورے میں گوتن برگ میں صنعت سے متعلق یورپی گول میز کانفرنس سے خطاب کر رہے تھے۔ وزیر اعظم نے زور دے کر کہا کہ ملک میں سبھی کمپنیوں کے لیے اچھے مواقع دستیاب ہیں۔ ساتھ ہی انہوں نے یقین دلایا کہ آنے والے برسوں میں بھارت کے سرکردہ پروجیکٹوں کا حصہ بننے کے لیے ان کے واسطے ایک ادارہ جاتی نظام سمیت مختلف اقدامات بھی کیے جا سکتے ہیں۔ اپنے خطاب میں جناب مودی نے بھارت اور یورپی یونین کے درمیان آزاد تجارت کے تاریخی سمجھوتے کے مذاکرات کامیابی کے ساتھ مکمل ہونے سمیت بھارت یورپی یونین تعلقات میں تیزی آنے کا خیر مقدم کیا۔ کیرالم میں کانگریس کے سرکردہ لیڈر وی ڈی ستیشن کی سربراہی میں نئی یو ڈی ایف وزارت کو آج تیرومنتپورم میں حلف دلایا گیا۔ ریاست کے گورنر راجندر وشوناتھ آرلیکر نے نئے وزیروں کو عہدے اور رازداری کا حلف دلایا۔ سابق اپوزیشن لیڈر اور کیرالم پردیش کانگریس کمیٹی کے پی سی سی کے سابق صدر رمیش چنیتھالا، کے پی سی سی کے موجودہ صدر سنی جوزف، کے پی سی سی کے سابق صدر کے مرلی دھرن اور IUML के लीडर पी के कुनाहली कुट्टी नई वजारत में सरकर्दा रहनुमाओं में शामिल हैं। मजमूई तौर पर 21 अरकान को हलफ दिलाया गया। वजीर आजम नरेंद्र मोदी ने केरलम के वजीर आला के तौर पर हलफ लेने पर वीडी सतीशन को मुबारकबाद दी है। एक सोशल मीडिया पोस्ट पर जनाब मोदी ने कहा कि मरकजी सरकार अवाम की उमंगों की तकमील में केरलम की नई तश्कील शुदा सरकार की हर मुमकिन मदद को यकीनी बनाएगी। मगरबी बंगाल में शुभेंदु अधिकारी की जेर क्यादत बीजेपी सरकार ने एक अहम फैसला करते हुए रियासती सरकार की मुलाजमत में आने वाले उम्मीदवारों के लिए उम्र की हद में इजाफा कर दिया है। ग्रुप ए असामियों में भर्ती के लिए उम्र की हद अब 41 साल तय की गई है, जबकि ग्रुप बी के ओहदों के लिए इसे बढ़ाकर 44 साल कर दिया गया है। ग्रुप सी और ग्रुप डी असामियों के लिए ज्यादा से ज्यादा उम्र अब 45 साल होगी। सरकार ने यह वजाहत की है कि जहां कहीं उम्र की बालाई हद पहले ही नाफिज है वहां मौजूदा जाब्ते बरकरार रहेंगे। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। मरकजी वजीर दाखिला अमित शाह ने आज रायपुर में अगले सिलसिले की 400 डायल 112 गाड़ियों को झंडी दिखाकर रवाना किया। इस मौके पर वजीर आला विष्णुदेव साई, रियासती असेंबली के स्पीकर रमन सिंह और नायब वजीर आला विजय शर्मा भी मौजूद थे। अब तक छत्तीसगढ़ के सिर्फ 16 जिलों में डायल 112 की खिदमत दस्तियाब थी। प्रोग्राम के बाद जनाब शाह बस्तर के लिए रवाना हो गए, जहां वो नेतानार गांव में सेंट्रल रिजर्व पुलिस फोर्स के कैंप के अहाते में कायम करदा सरकारी खिदमात के मरकज का इफ्तिताह करेंगे। ये मरकज दूर दराज के इलाकों में रहने वाले लोगों को सरकार और डिजिटल खिदमात तक आसानी से रसाई हासिल करने में मदद फराहम करेगा। उत्तर प्रदेश के लखीमपुरी खेरी जिले में आज सुबह एक सड़क हादसे में कम से कम 9 अफराद की मौत हो गई। मालूम हुआ है कि एक तेज रफ्तार ट्रक सामने से आने वाली एक गाड़ी से टकरा गया। इस गाड़ी में 2 खवातीन समेत 10 अफराद सफर कर रहे थे। सदर जमहूरिया द्रौपदी मुर्मू और वजीर आजम नरेंद्र मोदी ने इस हादसे में लोगों की अमवात पर रंजोगम का इजहार किया है। एक सोशल मीडिया पोस्ट पर सदर जमहूरिया द्रौपदी मुर्मू ने उन कुंभों से ताजियत का इजहार किया है जिनके अरकान खानदान इस हादसे में चल बसे हैं। एक सोशल मीडिया पोस्ट पर जनाब मोदी ने मरने वालों के लवाहिकीन के लिए वजीर आजम के कौमी इमदादी फंड से 2-2 लाख रूपये की इमदाद का ऐलान किया है, जबकि जख्मियों को 50,000 रूपये दिए जाएंगे। जनाब मोदी ने जख्मियों की जल्द सेहतयाबी की दुआ भी की है। सेहत और खानदानी बहबूद के मरकजी वजीर जगत प्रकाश नड्डा 79वें आलमी सेहत असेंबली में शिरकत के लिए स्विट्जरलैंड पहुंच गए हैं। यह 6 रोजा तकरीब आज जनेवा में शुरू हो रही है। एक सोशल मीडिया पोस्ट पर जनाब नड्डा ने कहा कि इस साल का मौजू आलमी सेहत की असर नौ तश्कील एक मुश्तरक जिम्मेदारी आलमी सतह पर सेहत से मुतालिक चैलेंजों को दूर करने के लिए इज्तिमाही अमल की अहमियत को उजागर करता है। वजीर दिफा राजनाथ सिंह आज वियतनाम और जनूबी कोरिया के दौरे पर रवाना हो गए हैं। एक सोशल मीडिया पोस्ट पर उन्होंने कहा कि इस दौरे से इन दोनों मुल्कों के साथ भारत के राबतों के दायरे में मजीद उसत आएगी। जनाब सिंह ने कहा कि इस दौरे में कलीदी फौजी इश्तराक को फरोग देने, दिफाई सनती साझेदारी को मुस्तहकम बनाने और भारत बहरुल काहिल खित्ते में बहरी तालमेल को बढ़ावा देने पर तवज्जो मरकूज की जाएगी। आईपीएल क्रिकेट में आज चेन्नई के एमए चिदंबरम स्टेडियम में चेन्नई सुपर किंग्स का मुकाबला सनराइजर्स हैदराबाद से होगा। यह मैच शाम 7:30 बजे से खेला जाएगा। ताजा तरीन प्वाइंट्स टेबल में सनराइजर्स हैदराबाद फिलहाल 12 मैचों में 14 प्वाइंट के साथ तीसरे मकाम पर है। उसने अब तक 7 मैचों में जीत हासिल की है और प्ले ऑफ में अपनी जगह बनाने के लिए मजबूत दावेदार है। आखिर में खास खबरें एक बार फिर। वजीर आजम नरेंद्र मोदी नॉर्वे की राजधानी ओस्लो पहुंच गए हैं, जहां वो नॉर्वे के अपने हम मनसब योनास गहर स्टोरे के साथ दोतरफा बातचीत करेंगे। वजीर आजम ने कहा है कि स्वीडन के उनके दौरे से बाहमी ताल्लुकात को नई रफ्तार मिलेगी। दोनों मुल्कों ने अगले 5 साल में दोतरफा तिजारत दोगुना करने से इत्तेफाक किया है। कांग्रेस के लीडर वीडी सतीशन को केरलम के वजीर आला के तौर पर हलफ दिलाया गया है। 20 काबीना वजीरों ने भी हलफ लिया। मरकजी वजीर दाखिला अमित शाह ने छत्तीसगढ़ के रायपुर जिले में इमरजेंसी की सूरत हाल में काम करने वाली 400 गाड़ियों को झंडी दिखाकर रवाना किया। और आईपीएल क्रिकेट में आज शाम मेजबान चेन्नई सुपर किंग्स का मुकाबला सनराइजर्स हैदराबाद से होगा। इसके साथ ही खबरों का बुलेटिन खत्म हुआ।
2: FM बैंड 100.2 MHz ते लाइव स्ट्रीमिंग जरिए न्यूज़ ऑन AIR ऐप ते असीं आकाशवाणी दे पटियाला केंद्र तों बोल रही हां। सुन लो, इस वेले दोपहर दे 2 बज रहे ने। हुण पेश है फौजी वीरां लई विशेष प्रोग्राम सरफरोश। अज का प्रोग्राम सरफरोश लैके हाजिर हाँ मैं कमलप्रीत कौर। सो इस प्रोग्राम के तहत फौजी वीरां दे लई पसंदीदा उन्हां दे गीत सुनवाए जाणगे। प्रोग्राम का पहला गीत सुनते हैं अरिजीत सिंह की आवाज़ के।